0: जिसे नवंबर के वस्त मुद्दती इंतखाबात से पहले सदर डोनाल्ड ट्रंप और उनकी इंतजामिया पर दबाव में मजीद इजाफा हो गया है। जनाब ट्रंप ने कहा कि यूरोपीय मुल्कों ने अपने जखीरों से बड़े पैमाने पर डीजल जारी करने और इस अमल को जल्द शुरू करने से इत्तेफाक किया था। ये ऐलान ट्रंप और फ्रांस के सदर इमानुएल मैखां के दरमियान रात भर की गुफ्तगू के बाद किया गया है। मीटिंग के बाद फ्रांस की तरफ से जारी एक बयान के मुताबिक बैनुल अक्वामी तवानाई एजेंसी आईईए तेल जारी करने के अमल में तालमेल रखेगी। अक्वामी मुत्तहदा ने माहौल के लिए साजगार राहदारी के तीसरे मरहले जीईसी सोएम के लिए 1.86 लाख करोड़ रुपए की भारत की तरफ से दी गई मंजूरी का खैर मकदम किया है। उसने कहा है कि ग्रिड को मजबूत बनाना और बैटरी स्टोरेज एक बड़ा कदम है जिससे मुल्क के अवाम और मईशत को बड़ा फायदा फराहम होगा। मजीद तफसील हमारे नामानिगार से।
1: आबोहवा की तब्दीली के उमूर से मुंसलिक अक्वामे मुत्तहदा के एग्जीक्यूटिव सेक्रेटरी साइमन स्टील ने कहा कि माहौल के लिए साजगार तवानाई की राहदारी के तीसरे मरहले से भारत को बार बार इस्तेमाल होने वाली तवानाई की अपनी बढ़ती हुई सलाहियत में इजाफा करने, बिजली की बढ़ती हुई जरूरतों को पूरा करने और तवानाई के शोबे में खुद की एक आलमी रहनुमा के तौर पर शनाख्त कायम करने में मजीद मदद मिलेगी। उन्होंने कहा कि इस स्कीम से बार बार इस्तेमाल होने वाली तवानाई को भारत के बिजली के निजाम से मरबूत करने में मदद मिलेगी और इसके साथ साथ इक्तसादी तरक्की को भी मदद हासिल होगी। जनाब स्टील ने खास तौर पर तवानाई की यकीनी फराहमी और इक्तसादी तरक्की के जिम्न में भारत जैसी बड़ी मईशतों के लिए बैटरी स्टोरेज की दिफाई अहमियत को भी उजागर किया। मरकजी काबीना ने जीईसी सोएम को मंजूरी दे दी है जिसके लिए 1,86,405 करोड़ रुपए की मंजूरी दी गई है, जिसमें 54,082 करोड़ रुपए मरकज की तरफ से हैं, जिसका मकसद बैन रियासती तरसीली निजाम को मुस्तहकम बनाना और बैटरी तवानाई स्टोरेज निजाम की तैयारी में मदद फराहम करना है। न्यूज डेस्क की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम बेग।
0: साइंस और टेक्नोलॉजी के वजीर डॉक्टर जितेंद्र सिंह ने कहा है कि रोबोटिक्स सभी तरह के तिब्बी इलाज में एक अहम आलाकार बन सकती है जिसे तशखीस, इलाज मुआलजे और थेरेपी में इस्तेमाल किया जा सकता है। रोबोटिक सर्जरी की सोसाइटी की बैनुल अक्वामी कॉन्फ्रेंस से खिताब करते हुए उन्होंने कहा कि रोबोटिक्स, मसनूई जहानत, एआई और नैनो साइंस से इंतहाई एहतियात से की जाने वाली सर्जरी और किसी एक शख्स के लिए खसूसी तौर पर किए जाने वाले इलाज मुआलजे का एक इको निजाम फराहम हो सकता है। डॉक्टर सिंह ने कहा कि मुस्तकबिल में रोबोटिक दवा, रोबोटिक एंड्रोकोनोलॉजी और दिल का रोबोटिक तरीके से इलाज किया जा सकेगा, जैसा कि एआई मुख्तलिफ तरह के इलाज मुआलजे में अपनी अफादियत के मौके तलाश कर रही है। भारत की देही खवातीन अब महज रिवायती काश्तकारी के काम तक महदूद नहीं रह गई हैं, बल्कि वो तेजी से जदीद ज़रई टेक्नोलॉजी का इस्तेमाल करते हुए खिदमात फराहम कुनंदा बन रही हैं। नमो ड्रोन दीदी स्कीम इस तब्दीली में अहम रोल अदा कर रही है। पेश है एक रिपोर्ट।
2: नवंबर 2023 में मरकजी काबीना की मंजूरी से शुरू की गई इस स्कीम का मकसद खवातीन को ड्रोन टेक्नोलॉजी से वाबस्ता है। गुज़िश्ता 3 बरस में इस स्कीम के तहत 1,261 करोड़ रुपए मुख्तस किए गए। इस स्कीम के तहत हुकूमत का मुंतखब खवातीन को 15,000 जरई ड्रोन फराहम करने का इरादा है। इसका मकसद खवातीन को ड्रोन सर्विस का हामिल बनाकर उनके लिए रोजगार के नए मौके पैदा करना है। पूजा जो राजस्थान के जिला सवाई माधोपुर की एक नमो ड्रोन दीदी हैं, कहती हैं कि इस तरबियत की वजह से उनकी जिंदगी में मुस्बत तब्दीली आई है।
3: मेरा नाम पूजा जागम है, ग्राम पंचायत शामपुरा, डिस्ट्रिक्ट सवाई माधोपुर, राजस्थान से नमो ड्रोन दीदी बात कर रही हूँ। मेरे को ड्रोन मार्च 2024 में अप्रूव हो गया था, जब से मैं ड्रोन उड़ा रही हूँ और मैंने गुड़गांव में 15 दिन की ट्रेनिंग लेके वहाँ से मैंने ड्रोन चलाना सीख कर मैंने अपने गाँव में मुझे गवर्नमेंट की तरफ से ड्रोन मिला हुआ है, उससे मैंने गेहूँ में, चावल में, इनमें सब में कीटनाशक छिड़काव किया है और उससे मैंने लगभग 40-45 हजार रूपए तक की इनकम कर ली।
0: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। मध्य प्रदेश में आज दूध की पैदावार और डेयरी के शोबे के फरोग के लिए एक अहम प्रोग्राम मुनाकिद किया जा रहा है। उमूर दाखिल और इमदाद बाहमी के मरकजी वजीर अमित शाह और वजीर आला डॉ मोहन यादव गौ पालक सम्मेलन में शिरकत करेंगे। पेश है एक रिपोर्ट।
1: भोपाल के भेल दशहरा میدان میں آج ریاستی سطح پر گو پالک سمیلن کا انعقاد کیا جا رہا ہے، جہاں امور داخلہ اور امداد باہمی کے مرکزی وزیر امت شاہ اجتماع سے خطاب کریں گے۔ وزیر اعلیٰ ڈاکٹر موہن یادو بھی اس پروگرام میں شرکت کریں گے۔ جناب امت شاہ مویشی پروری کے شعبے میں نمایاں کارکردگی کرنے والی خواتین کے عزت افزائی کریں گے، جہاں جناب شاہ ڈاکٹر بھیم راؤ امبیڈکر کام دھینو یوجنا کے مستفیدین کو منظوری نامے بھی تقسیم کریں گے۔ امید ہے کہ اس تقریب میں 35,000 سے زیادہ مویشی پرور اور ڈیری کی امداد باہمی انجمنوں کے ارکان شرکت کریں گے۔ پروگرام میں بھوپال، سہور، بیتل، راج گڑھ، ہردا، گنا، اشوک نگر، ودیشا اور دیگر ضلعوں کے مویشی پروری سے وابستہ کاشتکار شرکت کریں گے۔ بھوپال اور اندور کی دودھ کی یونٹوں سے وابستہ دودھ کی پیداوار کرنے والے کسانوں کو بونس رقم کی ادائیگی بھی کی جائے گی۔ اس موقع پر اجین میں 255 کروڑ روپے کی لاگت سے ایک ڈیری پلانٹ اور بھوپال میں دودھ کی پیداوار سے متعلق ایک مرکز سمیت کئی ڈیری پروجیکٹوں کا آغاز کیا جائے گا۔ بھوپال سے ابھینو گوئل کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بیگ۔
0: مرکزی وزیر خزانہ نرملا سیتارمن نے کہا ہے کہ آندھرا پردیش کے رائل سیما خطے میں باغبانی کے عالمی مرکز سے باغبانی کے شعبے کو استحکام حاصل ہوگا اور کسانوں کے لیے بہتر مواقع پیدا ہوں گے۔ محترمہ سیتارمن نے کل انامیہ ضلع کے مدناپلے علاقے میں رائل سیما عالمی باغبانی مرکز کے پروجیکٹ اور زراعت کے بھارتی اسکول کا سنگ بنیاد رکھا۔ آندھرا پردیش کے وزیر اعلی این چندر بابو نائیڈو اور نائب وزیر اعلی پون کلیان بھی اس موقع پر موجود تھے۔ وزیر خزانہ نے کہا کہ مرکز اور ریاست آندھرا پردیش کو باغبانی کے ایک بڑے مرکز کے طور پر تیار کرنے کے لیے مل کر کام کر رہے ہیں۔ انہوں نے پانی کے بہتر بندوبست، جدید ٹیکنالوجی اور بنیادی ڈھانچے کی ضرورت کو اجاگر کیا تاکہ کسانوں کی مدد کی جا سکے اور ان کی آمدنی کو بہتر بنایا جا سکے۔ بندرگاہوں، جہازرانی اور آبی گزرگاہوں کے مرکزی وزیر سربانند سونوال نے بھارتی جہازرانی کی کارپوریشن سے زور دے کر کہا ہے کہ وہ ملک کو جہاز سازی اور بحری صلاحیت میں عالمی مسابقت پیدا کرنے اور خود کفیل بنانے میں قائدانہ رول ادا کرے۔ شپنگ کارپوریشن آف انڈیا کے فعال ہونے کے 65 برس مکمل ہونے کے موقع پر ایک تقریب سے خطاب کرتے ہوئے جناب سونوال نے بھارت کے توانائی اور تجارتی سیکیورٹی، خاص طور پر آبنائے ہرمز کے حالیہ بحران کے حوالے سے کارپوریشن کے نمایاں رول کو اجاگر کیا۔ جناب سونوال نے کہا کہ میری ٹائم امرت کال ویژن 2047 کے تحت بھارت کے 2047 تک جہاز سازی اور جہاز رانی میں نمایاں طاقت بننے کے لیے ایک مضبوط تر قومی بحری بیڑا مرکزی اہمیت کا حامل ہے۔ بھارتی محکمہ موسمیات آئی ایم ڈی نے آج آندھرا پردیش میں شدید بارش کی پیشگوئی کی ہے۔ موسمیاتی محکمہ نے آسام، میگھالیہ، ناگالینڈ، منی پور، میزورم اور تریپورا میں گرج چمک کے ساتھ آندھی چلنے کے امکانات ظاہر کیے ہیں۔ آندھرا پردیش، کیرالا، ماہے، لکشدیپ اور ذیلی ہمالیائی مغربی بنگال اور سکم میں بھی اسی طرح کا موسم رہنے کا امکان ہے۔ آئی ایم ڈی نے کونکن اور گوا میں آج گرم اور مرطوب موسم رہنے کی پیشگوئی کی ہے۔ نو عمر بھارتی تیرانداز کمکم مہود نے ایشیائی کھیلوں میں خواتین کے انفرادی ریکرو مقابلے میں سونے کا تمغہ حاصل کیا ہے۔ انہوں نے جنوبی کوریا کی او یہ جن کو ایک سنسنی خیز شوٹ آف میں شکست دی۔ فائنل مقابلہ 5-5 سے برابر رہا اور کمکم نے شوٹ آف میں بہترین 10 پوائنٹس کا نشانہ حاصل کیا، جبکہ او یہ جن محض 8 پوائنٹ حاصل کر سکیں۔ اس کامیابی کے ساتھ کمکم انفرادی ریکرو مقابلے میں ایشین گیمز کا تمغہ جیتنے والی پہلی بھارتی خاتون بن گئی ہیں۔ اس سے قبل کمکم نے سیمی فائنل میں چین کی جنگزی زو کو 6-2 سے شکست دے کر 2028 کے لاس اینجلس اولمپکس کوٹا بھی یقینی بنا لیا ہے۔ ہاکی میں دفاعی چیمپئن بھارت کا مقابلہ ملیشیا سے ہوگا۔ دونوں ٹیمیں گیفو پریفیکچرل گرین اسٹیڈیم میں سونے کا تمغہ جیتنے اور لاس اینجلس 2028 اولمپکس کوٹا حاصل کرنے کے مقصد سے میدان میں اتریں گی۔ ان شاندار کارکردگیوں کے ساتھ تمغوں کی مجموعی فہرست میں بھارت 5ویں پوزیشن پر پہنچ گیا ہے۔ ملک کے تمغوں کی تعداد بڑھ کر 77 ہو گئی ہے، جن میں سونے کے 17، چاندی کے 25 اور کانسے کے 35 تمغے شامل ہیں۔ اور اب اخبارات کے آئینے کے ساتھ ہیں محمد شہزاد۔
2: شکریہ شبانہ۔ راجدھانی دلی سے شائع ہونے والے اردو اخبارات کی شہ سرخیاں ایک دوسرے سے مختلف ہیں۔ بابا قوم مہاتما گاندھی اور سابق وزیر اعظم لال بہادر شاستری کے یوم پیدائش پر ممنون قوم کے ذریعے انہیں خراج عقیدت پیش کیے جانے کو اخبارات نے اولیت کے ساتھ شائع کیا ہے۔ روزنامہ پرتاب نے اس خبر کی سرخی لگائی ہے۔ صدر جمہوریہ، وزیر اعظم اور کانگریس لیڈروں نے راج گھاٹ پر بابو کو شردھانجلی دی۔ اسی اخبار نے دیوالی اور چھٹ کے دوران مسافروں کی بڑھتی ہوئی تعداد کے پیش نظر خصوصی ٹرینیں چلائے جانے کو بھی اہمیت کے ساتھ شائع کیا ہے۔ ووٹر فہرست کی خصوصی جامع نظر ثانی ایس آئی آر کے عمل میں چھوٹ گئے ووٹروں کے لیے الیکشن کمیشن

0: तफसील तलब था, उसे समझा न गया, मुझसे उस शख्स का यूं देखना देखा न गया। और ये शेर कि तशनगी जाएगी मौजों की तरफ खुद चलकर, तशनगी जाएगी मौजों की तरफ खुद चलकर, प्यास के सामने चलकर कभी दरिया न गया। बहुत शुक्रिया। प्यास के सामने चलकर कभी दरिया न गया। बहुत शुक्रिया। और ये शेर कि उसने बस एक झलक अपनी दिखाई थी मुझे, उसने बस एक झलक अपनी दिखाई थी मुझे, उम्र भर दीद की हसरत लिए सदमा न गया। बहुत शुक्रिया। उम्र भर दीद की हसरत लिए सदमा न गया। और ये शेर की कुछ बचा होता तो मैं पेश तुझे कर देती, कुछ बचा होता तो मैं पेश तुझे कर देती, क्या बताऊं कि तेरे इश्क में क्या क्या न गया। बहुत शुक्रिया। कुछ बचा होता तो मैं पेश तुझे कर देती, क्या बताऊं कि तेरे इश्क में क्या क्या न गया। और एक गजल के दो तीन शेर और
1: जी आता हूं।
0: कि देखने वाले थे पर सरफे नजर होती रही,
2: देखने वाले थे पर सरफे नजर होती रही,
0: देखने वाले थे पर सरफे नजर होती रही, जाने शोरी डालिए मैं दर बदर होती रही। देखने वाले थे पर सरफे नजर होती रही, जाने शोरी डालिए मैं दर बदर होती रही। और ये शेर की अपनी शर्तों पर मुझे जीने नहीं देते हैं लोग,
1: अपनी शर्तों पर मुझे जीने नहीं देते हैं लोग,
0: अपनी शर्तों पर मुझे जीने नहीं देते हैं लोग, मैं हूँ औरत इसलिए जेरो जबर होती रही। बहुत शुक्रिया। मैं हूँ औरत इसलिए जेरो जबर होती रही। और घर के अंदर कैद थी गोया कोई बुझता चराग, घर के अंदर कैद थी गोया कोई बुझता चराग, बस मिसालों के लिए शमसो कमर होती रही। बहुत शुक्रिया। ये शेर की बेहुनर लोगों को बिन मांगे मिला है बेहिसाब,
1: बेहुनर बिन मांगे मिला है बेहिसाब,
0: बेहुनर लोगों को बिन मांगे मिला है बेहिसाब, और एक मेरी दुआ थी बेअसर होती रही। बेहुनर लोगों को बिन मांगे मिला है बेहिसाब, और एक मेरी दुआ थी बेअसर होती रही। बहुत शुक्रिया। और मकता है कि दे दिया जाता बहुत कुछ सर झुकाने के इवज,
1: दे दिया जाता बहुत कुछ सर झुकाने के,
0: दे दिया जाता बहुत कुछ सर झुकाने के इवज, मैं ही एक खुशबू थी जो सीना सिपर होती रही।
2: क्या बात है।
0: बहुत शुक्रिया।
1: क्या बात है। बहुत बहुत शुक्रिया मोहतरमा खुशबू परवीन साहिबा। अब मैं अपना कलाम आपको सुनाना चाहता हूँ। मतलब देखें, उम्र भर इश्क ना करने का इरादा ना करो।
3: वाह।
1: उम्र भर
3: इश्क ना करने
1: इश्क ना करने का इरादा ना करो, नशे हिज्र करो इतना ज्यादा ना करो।
0: वाह।
1: उम्र भर इश्क ना करने का इरादा ना करो, नशे हिज्र करो
3: इतना ज्यादा ना करो,
1: इतना ज्यादा ना करो, इश्क में एक बड़ा एजाज है गिरिया करना।
3: वाह।
1: इश्क में एक बड़ा एजाज है गिरिया करना, आंख शर्माए तो फिर शोर शराबा न करो। आंख शर्माए तो फिर शोर शराबा न करो। और एक मतलब यूं देखें कि बहुत से नूर को देखा था अंधे हो गए थे हम।
3: अच्छा।
1: बहुत से नूर को देखा था अंधे हो गए थे हम, वो चेहरा था खुदा का उसके बंदे हो गए थे। वो चेहरा था खुदा का
2: उसके बंदे हो गए,
1: उसके बंदे हो गए थे हम। हमारा गुस्ल करना खाक में बेहद जरूरी था,
3: हमारा गुस्ल करना खाक में बेहद जरूरी,
1: हमारा गुस्ल करना खाक में बेहद जरूरी था, ज्यादा जिंदगी जीने से गंदे हो गए थे हम।
0: अच्छा।
1: हमारा गुस्ल करना खाक में बेहद जरूरी था, ज्यादा जिंदगी जीने से गंदे हो गए थे हम। खामोशी ऐसा सच थी जिसने गूंगा कर दिया हमको,
2: खामोशी ऐसा सच थी जिसने गूंगा कर दिया,
1: खामोशी ऐसा सच थी जिसने गूंगा कर दिया हमको, बहुत बकबक से झूठों के पुलंदे हो गए थे हम।
3: वाह।
1: बहुत बकबक से झूठों के पुलंदे हो गए थे हम। और एक मतलब चंद शेर देखें کیا سال گرا کیسی خوشی کیسا بڑا دن، کیا سال گرا کیسی خوشی کیسا بڑا دن، وعدے کی طرح ٹوٹ گیا آج میرا دن۔ کیا سال گرا کیسی خوشی کیسا بڑا دن، وعدے کی طرح ٹوٹ گیا آج میرا دن۔ حالانکہ اسے رات کی خواہش بھی بہت تھی، حالانکہ اسے رات کی خواہش بھی بہت تھی، وہ جب بھی ملا ہم نے اسے نظر کیا دن۔ حالانکہ اسے رات کی خواہش بھی بہت تھی، وہ جب بھی ملا ہم نے اسے نظر کیا دن۔ مجھ جیسی ادھوری ہے ملاقات کی ایک شام، مجھ جیسی ادھوری ہے ملاقات کی ایک شام، ایک یاد کا حصہ ہے کوئی بھولا ہوا دن۔ ایک یاد کا حصہ ہے کوئی بھولا ہوا دن، وہ رات کے یوں میرے بدن سے ہوئی روشن،
2: وہ رات کے یوں
1: میرے بدن سے ہوئی روشن، سورج کی طرح صبح کو نکلا ہو نیا دن۔ سورج کی طرح صبح کو نکلا ہو نیا دن۔ اور ایک شعر یوں ہے کہ پوچھا کہ کوئی رات کے اس دوست کا دشمن، سوچا رہوں چپ پھر بڑے غصے میں کہا دن۔ اور ایک مطلع اور چند شعر یوں ہے کہ خاک ہو کر کثرت تعمیر کا غم ہے مجھے، خاک ہو کر کثرت تعمیر کا غم ہے مجھے، شہر کی توسیع کی تاثیر کا غم ہے مجھے۔ خاک ہو کر کثرت تعمیر کا غم ہے مجھے، شہر کی توسیع کی تاثیر کا غم ہے مجھے، اس لیے رانجھے کا غم ہے ہیر کے غم سے بڑا، اس لیے رانجھے کا غم ہے ہیر کے غم سے بڑا، چیخ کر کہتا تھا رانجھا ہیر کا غم ہے مجھے۔ اس لیے رانجھے کا غم ہے ہیر کے غم سے بڑا، چیخ کر کہتا تھا رانجھا ہیر کا غم ہے مجھے۔ اور بطور خاص شعر دیکھیں، میر کے شعروں کو پڑھ کر کس قدر روتا ہوں میں، میر کے شعروں کو پڑھ کر کس قدر روتا ہوں میں، اس قدر روتا ہوں جیسے میر کا غم ہے مجھے۔ جنگلوں میں دندناتے شہر داخل ہو گئے،
3: ارے واہ واہ کیا مصرع ہے،
1: جنگلوں میں دندناتے شہر داخل ہو گئے، اس قدر تہذیب کی تسخیر کا غم ہے مجھے۔ بہت شکریہ۔ جنگلوں میں دندناتے شہر داخل ہو گئے، اس قدر تہذیب کی تسخیر کا غم ہے مجھے۔ اور ایک شعر الگ انداز کا، نادر تانیس وہ مردان دلی کیا ہوئے، نادر تانیس وہ مردان دلی کیا ہوئے، بول اس گم کر دے تذکیر کا غم ہے مجھے۔ نادر تانیس، شکریہ۔ وہ مردان دلی کیا ہوئے، بول اس گم کر دے تذکیر کا غم ہے مجھے۔ اور ایک شعر ہے یوں، روح و بدن کو چھوڑیے کچھ کام کا نہیں رہا، روح و بدن کو چھوڑیے کچھ کام کا نہیں رہا، اب میری چشم خاک میں نور خدا نہیں رہا۔ روح و بدن کو چھوڑیے کچھ کام کا نہیں رہا، اب میری چشم خاک میں نور خدا نہیں رہا، کس کو سناؤں اپنا غم، کس کو دکھاؤں اپنے زخم، کس کو سناؤں اپنا غم، کس کو دکھاؤں اپنے زخم، کوئی مسیحا دہر میں انسان کا نہیں رہا، کوئی مسیحا دہر میں انسان کا نہیں رہا، اس نے تو میری خاک کو رکھا ہوا ہے چاک پر، اس نے تو میری خاک کو رکھا ہوا ہے چاک پر وہ کیا کرے میں جب کسی صورت میں آ نہیں رہا. اس نے تو میری خاک کو رکھا ہوا ہے چاک پر وہ کیا کرے میں جب کسی اس نے تو میری خاک کو رکھا ہوا ہے.